अबे अज़ा हुसैन को मदीना छोड़ना है। वो मंजर रावी कहता है कि हुसैन बैठे हैं एक एक करके, ख़वातीन आ रही हैं, महरम उन्हें महमिलों में सवार कर रहे हैं। अचानक से एक सदा आती है, सदा एक जवान की होती है, कहता है जहां तक हद नजर है वहां तक दूर चले जाओ। रावी ने पूछा ये किसकी आवाज है, कहा ये अब्बास की आवाज है। कहा क्यों कह रहा है, कहा इसलिए कह रहा है क्योंकि ज़ैनब कुबरा रही है। मैं हाथों को जोड़ के कहूंगा मौला अब्बास मदीना है, रात की तारीकी है, अरे यहाँ दुश्मन नहीं है, आपसे सब्र नहीं हो रहा। ऐ अब्बास आए शाम में, ज़ैनब कुबरा बाजारों से गुजर रही है, कोई पत्थर मारता है तो कोई पानी फेंकता। ऐ अब्बास आए शाम के दरबार में, रसन बंधे एक बीबी दूसरी बीबी के पीछे चुप रही है। अब्बास आए शाम के दरबार के बाहर, ज़ैनब को खड़ा रखा गया। अरे तीन दिन तक लोग आते रहे जाते रहे, तालियां बजाते रहे, सीटियां बजाते रहे। मुझे नहीं पता सैयद सज्जाद ने कैसे ये मंजर देखा। इसीलिए जब पूछा सबसे ज्यादा सख्त वक्त कब गुजरा, मेरे सैयद सज्जाद ने कहा अश्शाम अश्शाम अश्शाम। لعنتہ للقوم الظالمین، یا اللہ بحق محمد و آل محمد سکیر سی عبادت کو تیری بارگاہ میں مقبول فرما۔ یا اللہ ہم سب کو راہ حسین کو سمجھنے کی اور اس پر عمل کرنے کی توفیق عنایت فرما۔ یا اللہ دنیا میں جہاں کئی محبان اہل بیت ہیں ان کی جان مال عزت آبرو کی حفاظت فرما، ظالموں کو نیست و نابود کر دے۔ یا اللہ جو اہل حق اس وقت لبنان میں، ایران میں، فلسطین میں، غازہ میں، دنیا میں جہاں کہیں اہل حق ہیں ان کو فاتح قرار دے۔ یا اللہ ظالمین امریکہ اور اسرائیل کو نیست و نابود کر دے۔ یا اللہ بحق محمد و آل محمد ہمارے جوانوں کو حسینی بنا دے، ہماری بہنوں کو زینبی بنا دے۔ یا اللہ بحق محمد و آل محمد ہمارے علماء مراجع ان سب کے سایہ ہمارے سروں پہ باقی۔ یا اللہ بحق محمد و آل محمد امام زمانہ کے ظہور میں تعجیل فرما۔